بسم اللہ الرحمن الرحیم اور السلام علیکم۔ 18 جولائی، پاکستان میں ہفتے کی رات، آصف منیرز ڈیفیکٹو فارم 47 ملٹری راج ڈے 231۔ آج کی اہم ترین خبروں کی طرف جانے سے پہلے آپ سے گزارش کہ آج گلا تھوڑا خراب ہے، آواز تھوڑی خراب ہوگی، اس لیے آپ نے برداشت کرنا ہے۔ مجھے پتا ہے کہ بہت ہی بدھی آواز ہوگی، آپ کو شاید اس سے اریٹیشن بھی ہو، لیکن برداشت کیجیے گا۔ اور آج کی جو اہم ترین خبریں ہیں ان میں سب سے پہلی خبر رکھتے ہیں نورین خان نیازی صاحبہ کا وہ ویڈیو کلپ جو آج ملٹری جرنلز نے پاکستان میں نہ صرف سوشل میڈیا پر وائرل کروایا بلکہ اس کو پاکستان کے ٹیلی ویژنز پر بھی سارا دن اس پر میراتھن ٹرانسمیشن کروائی گئی۔ اس کے اندر نورین خان نیازی صاحبہ یہ بات چیت کر رہی ہیں کہ یہ جو انڈیا پاکستان کی جھڑپ ہوئی تھی وہ لگتا یہ ہے کہ اس کے اندر کوئی سیٹلمنٹ تھی۔ وہ کہتی ہیں کہ اس کے بعد کے جو عوامل ہم دیکھتے ہیں اس سب سے یہ لگتا ہے کہ یہ پہلے سے سب کچھ طے شدہ تھا، کیونکہ یہ سارا ماحول برپا کر کے پاکستان نے اسرائیل کو بھی تسلیم کرنا ہے اور کشمیر جو پاکستان کے پاس ہے اور جو انڈیا کے پاس ہے اس کی سیٹلمنٹ بھی جو اس وقت امریکہ چاہتا ہے اور انڈیا چاہتا ہے اس کے مطابق کرنی ہے۔ اور انہوں نے ساتھ ساتھ یہ بھی کہا اس ویڈیو میں کہ انڈیا کا جو سائز ہے، جس طرح کی ان کی فوج ہے، اگر ان کے جہاز ہم نے گرا بھی دیے تھے تو وہ واپس کسی اور طریقے سے حملہ کر سکتے تھے۔ ایسا تو ممکن نہیں تھا کہ پہلے انہوں نے حملہ کیا، پھر ہم نے ان کے جہاز گرائے اور اس کے بعد فوراً سے جنگ بھی بند ہو گئی اور کسی نے اس کے بعد ایک دن کے لیے بھی کچھ نہیں کیا۔ اب ظاہر ہے نورین خان نیازی صاحبہ کا یہ تبصرہ ہے اور ہم کوشش کرتے ہیں آپ کے سامنے دونوں تصویریں پیش کرنے کی کہ یہ تبصرہ کتنا اچھا ہے کتنا غلط ہے، لیکن پہلے ذرا کیا کیا گیا۔ یہ انٹرویو تھا نورین خان نیازی صاحبہ کا اور اس انٹرویو کو ابھی تک پبلش نہیں کیا گیا تھا، مطلب حیرانی کی بات ہے کہ ایک ایسا انٹرویو جو کبھی پبلش ہی نہیں ہوا، آن ایئر ہی نہیں ہوا، کہیں سوشل میڈیا پر، روایتی میڈیا پر اس کا کلپ وائرل کروایا گیا۔ یہ غالباً انہوں نے کوئی 3 مہینے پہلے یا چند ہفتے پہلے انٹرویو دیا اور اس کے بعد یہ انٹرویو کبھی بھی ایئر نہیں ہوا، لیکن آج اچانک سے اس انٹرویو کے اندر یہ جو باتیں میں نے آپ کو کہیں یہ ایئر کی گئیں اور اس کے بعد ٹیلی ویژنز کے اوپر یہ ٹرانسمیشن کروائی گئی کہ نورین خان نیازی صاحبہ نے لال لکیر عبور کر لی ہے۔ اچھا پہلے تو ذرا اس کو ڈسکس کر لیں، یہ لال لکیر لگاتا کون ہے؟ جب ان کا دل کرتا ہے فاطمہ جناح صاحبہ کے اوپر لال لکیر لگا دیتے ہیں اور کہتے ہیں انہوں نے عبور کر لی، وہ را کی ایجنٹ ہیں، وہ سی آئی اے کی ایجنٹ ہیں، جب دل کرتا ہے تو اب عمران خان کی بہن، پہلے عمران خان پر بھی سرخ لکیر پھیری گئی تھی ان کے نام کے اوپر۔ یہ کس نے ان کو مار کر دیا ہے یہ لال اور کالی لکیریں لگانے کا؟ رجسٹری کروا رکھی ہے انہوں نے پاکستان کے اپنے نام، مامے چاچے یا باپ لگتے ہیں آپ پاکستان کے، آپ کو قائد اعظم رجسٹری میں دیکھے گئے تھے پاکستان، آپ ملک کی افواج کے اندر ایک نوکری کر رہے ہیں، آپ آفیسر ہیں افواج کے اور آپ کا کام پاکستان کے دفاع کے ساتھ ہے، یہ آپ مامے چاچے پھپھے بن گئے ہیں پاکستان کے، جہاں دل کرتا ہے لکیریں کھینچ لیتے ہیں، فلانے نے لکیر عبور کر لی، فلانے نے، آپ کا دماغ کام کرتا ہے؟ اس کے بعد ہوتا کیا ہے آپ کی ان لکیروں کی وجہ سے جو آپ کھینچتے رہتے ہیں؟ آپ تو اپنی بے وقوفی میں کاغذوں کے اوپر لکیریں کھینچتے ہیں، لیکن پھر دشمن اس سے فائدہ اٹھاتا ہے اور وہ پاکستان کی جو جغرافیائی حدود ہیں ان کے اندر وہ لکیریں کھینچ دیتے ہیں۔ آپ کے سامنے کیا ایسا نہیں ہوا مشرقی پاکستان میں؟ اس سے پہلے آپ نے شیخ مجیب کے نام پر بھی لکیر پھیری تھی اور یہ بھی بتایا تھا کہ انہوں نے بھی سرخ لکیر عبور کر لی ہے، اگلوں نے پھر ایسی لکیر لگائی کہ ہمارے 90,000 فوجی بھی پکڑے گئے، ہم نے سرنڈر بھی کیا بغیر لڑے ہوئے، سب سے بڑی ہزیمت بھی اپنے نام لی اور آج تک ہمیں سمجھ نہیں آ رہا کہ اس سارے معاملے کو کیسے ڈیفینڈ کریں۔ ایوب خان اس کی بنیاد رکھ کے گئے، یایا خان نے اس کو پروان چڑھایا، لیکن ابھی جو سابق آرمی چیف باجوا تھے وہ اپنے آخری دن تقریر میں کہہ رہے تھے کہ 1971 کا فیلئر سیاسی فیلئر تھا، سیاسی ناکامی تھی، ہماری جنرلز کی ناکامی نہیں تھی۔ کہنے کا مطلب یہ ہے کہ اس سب کے باوجود آپ اپنے حصے کا فیلئر لینے کو تیار نہیں ہیں، حالانکہ سب کو پتا وہ سارا کیا کرا آپ کا تھا۔ اب آپ پھر وہی کام شروع کر دیا، آپ نے پہلے عمران خان کے لیے آپ نے لکیریں کھینچی، پھر ان کے نام پر لکیر کھینچی، اب ان کی بہن پر آپ نے لکیر کھینچ دی یا کہا کہ وہ لکیر عبور کر گئی ہیں۔ تو پہلے تو یہ ذہن میں رکھیے، سید ذیشان عزیز کہتے ہیں کہ یہ انٹرویو کہیں پبلش نہیں ہوا اور یہ ان کی مرضی اور اجازت کے بغیر اس کلپ کو بیچ میں سے صرف نکال کے سیاق و سباق سے ہٹ کر اس کو وائرل کیا گیا۔ چلیں یہ ہو گیا، اب آپ ان کو غدار اور باغی اور جو کچھ بھی کہہ رہے ہیں، لیکن کچھ سوالات کے اوپر آپ سے پوچھ لیتے ہیں کچھ چیزیں، آپ اس کا ہمیں جواب دے دیں۔
इंडिया ने हमारा पानी बंद किया, आपने कहा था हम इनकी सांस बंद कर देंगे, आपने अभी तक क्या किया? जब इंडिया ने हम पर मिसाइल फेंके तो राणा सनाउल्ला ने मीडिया के ऊपर खड़े होकर कहा, हालांकि हमारे कोई 100 के करीब लोग शहीद कर दिए थे उन्होंने, आप 50 के करीब बताते थे, असल में शायद 100 के करीब थे, और उन्होंने बिल्कुल प्रसीजन के साथ जहां जहां उनका दिल किया, ये को आज़ाद कश्मीर या ऐसे एरियाज के अंदर नहीं जो डिस्प्यूटेड, उन्होंने पूरे पाकिस्तान के अंदर चुन चुन के अपने निशाने लेकर हम पर हमला किया। उसके बाद आपका पॉइंट ऑफ व्यू क्या था कि अगर इंडिया मजीद हमले नहीं करेगा तो हम जवाब नहीं देंगे, हम जिम्मेदार रियासत के तौर पर एक्ट करेंगे? फिर हम क्या समझे, ये मिली जुली नहीं थी बात तो और क्या थी? आगे चलते हैं। पानी बंद कर दिया, आपने आज के दिन तक क्या किया है? आपने तो अभी तक अच्छे तरीके से जो इंटरनेशनल कम्युनिटी है उन्हें इस्लामाबाद में बैठ के ब्रीफ नहीं किया कि हमारा पानी उन्होंने बंद किया, उसके लिए हमारे लिए ये मसले हैं। हाँ, आपने हमें फे बनाने के लिए, फे खाता ताजा हवालदार, आपने मुस्लिम लीग नवाज के वजीरों को बिठा के उर्दू जुबान में प्रेस कॉन्फ्रेंस करवाई ताकि अवाम को आप फे बना सकें। अब मुझे बताइए, ये बुशारत मसल्ली ने जाके पानी खोलना है पाकिस्तान का, उधर इंडिया से खेतों में पानी लगाते हैं तो एक बंदे को बेचते हैं, उसके पास जाहिर है कई होती है, कसी भी कहते हैं उसे, और वो जाकर उससे पानी खोल देता है। अब अगर तो कोई ऐसी जगह है बता दें कि एक बंदे ने जाना है तो हमको बंदा भेज देते हैं वहां से पानी खोल देता है। आप ये जो उर्दू में प्रेस कॉन्फ्रेंसेस कर करके लोगों को बेवकूफ़ बनाते हैं पाकिस्तान में, अगर पानी पर आप वाकई सीरियस हैं और इंडिया के साथ आप कोई बैक चैनल के ऊपर कार्रवाई नहीं डाल रहे तो फिर आपको अभी तक बहुत कुछ करना चाहिए था। आपको आलमी अदालतों के दरवाजे खटखटाने चाहिए थे, यूएन के अंदर आपको मरबूत पेशरफ्त करनी चाहिए थी, आपको वफ्त भेजना चाहिए था इंटरनेशनली जो इंगेज करता है यूरोपीय यूनियन के ममालिक के साथ, खित्ते के ममालिक के साथ और अमेरिका के साथ, कनाडा के साथ, चाइना के साथ, रूस के साथ। आपने क्या किया अभी तक सवाए उर्दू में एक प्रेस कॉन्फ्रेंस करके हमें बेवकूफ बनाने के? आपने और कुछ नहीं किया, तो पहली बात तो ये। अब आगे चलते हैं। वो कहते हैं कि हम यहां से टनल बनाएंगे और पानी एक तरफ से दूसरी तरफ ले जाएंगे, कहते नहीं, उन्होंने कर भी दिया है, इंप्लीमेंट कर दिया अपना प्लान, चंद सालों में वो सारा पानी उठा के ले जाएंगे। आप हमें बताते थे हमारे पास बटन है, दो बटन दबाएंगे तो वो सारे डैम तबाह हो जाएंगे। वो क्या बटनों के अंदर से सेल खत्म हो गए हैं, कोई तार शार उतर गई है, जंग लग गया है, क्या हुआ है? या मेरा मतलब जिन उंगलियों ने बटन दबाने वो तबला बजा रही हैं या बांसुरी बजा रही हैं, या मतलब क्या मकसद क्या है? या वो लोगों के नाजुक अजा के साथ ईंटें बांधने के चक्कर में वो हाथ मसरूफ हैं जिन्होंने बटन दबाने थे? तो काम तो सारे का सारा ऐसा ही लग रहा है। फिर जंग होती है, मैंने जैसे आपको कहा कि इंडिया प्रसीजन के साथ हमले करता है, हमारे लोगों को शहीद करता है, हमारा रिस्पॉन्स ये आता है कि हम जवाब नहीं देंगे, हम कहते हैं कि हम बस ठीक है, इस बात को हम यही खत्म कर देंगे। ओके, उसके बाद क्या होता है आगे? उसके बाद अगला काम ये होता है कि आप किसी भी वजह से, जो भी हमारी जाहिर है हमारी एयरफोर्स ने बहुत अच्छा परफॉर्म किया, हम उनके जहाज गिरा लेते हैं। अब अगर रवायती जंग हो तो जाहिर है कि इंडिया भी वापस उसका जवाब देता जहाजों का, आपने जहाज गिरा लिए, वो नेवी का कोई हमारा शिप तबाह कर देते, कुछ और करते, उन्होंने किया नहीं। अच्छा, इसका जवाब ये कि जी ट्रंप साहब ने ये जंग बंद करवा दी। ट्रंप साहब की ईरान कितनी मान रहा है, ट्रंप साहब की और बहुत सारे मुल्क कितनी मान रहे हैं, तो क्या इंडिया ने अपनी सालमियत पर